0: और अपने हाथ में झाड़ू लो और उससे मारो और कसम न तोड़ो, बेशक हमने उनको साबित कदम पाया, बहुत खूब बंदे थे, बेशक वो रुजू करने वाले थे।
1: واذكر عبادنا إبراهيم وإسحاق ويعقوب أولي الأيدي والأبصار
0: اور ہمارے بندوں ابراہیم اور اسحاق اور یعقوب کو یاد کرو جو قوت والے اور صاحب نظر تھے।

0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین رو نساید پیش غیر الله جبین رو اگر گردون به کام او نگردد به کام خود بگرداند زمین رو این رادیو FM 92.6 است بشنوید جهان UCP
2: ایک نیا انداز
3: ایک نئی سوچ
2: ایک نئی پہچان
3: ایک نئی لگن
2: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے
2: اور جہاں باتیں ہوں مستقبل کی معلومات کی اور بحث و تکرار ہو آنے والے وقت کی
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں یو سی پی نمبر ون
2: جب ملتی ہے لگن
3: محنت
2: کامیابی اور خلوص
3: تو بنتی ہے
2: یو سی پی کی دنیا
3: آپ سن رہے ہیں ایف ایم 92.6
2: سنتے رہیے
4: السلام علیکم سامعین آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا اور میں ہوں آپ کا میزبان حمزہ احمد رضا سامعین آج ہم بات کریں گے فیکلٹی آف میڈیا اینڈ میس کمیونیکیشن آرٹس کے اندر فلم کے حوالے سے کیونکہ فلم جو ہے اس وقت ہم دیکھتے ہیں کہ بہت ڈیمانڈیڈ ہے اور فلم کے اندر جو طلبہ طلبات خاص طور پہ کام کر رہے ہیں وہ کس بہترین انداز سے کر رہے ہیں جس کی مطرف اس وقت پورے دنیا ہے تو فلم پہ ہی بات کرنے کے لیے یونیورسٹی آف سینٹرل پنجاب کے فیکلٹی آف میڈیا اینڈ میس کمیونیکیشن کے لیکچرار سید علی مظاہر صاحب ہمارے ساتھ موجود ہیں سر بہت بہت شکریہ پہلے تو آپ کے ٹائم کا اور میں چاہتا ہوں کہ آپ اپنا تعارف ذرا اپنے انداز کے ساتھ اور خود ہی کروا دیجئے گا ہمارے سامعین کو
5: آپ کا بہت شکریہ مجھے یہاں بلانے کا جیسے آپ بتا چکے ہیں میرا نام سید علی مظاہر ہے میرا بیک گراؤنڈ یو سی پی سے ہی ہے میں نے اپنا بی ایس میس کام یو سی پی سے 2023 میں مکمل کیا اس کے بعد میں نے انڈسٹری جوائن کی اور میں نے باہر کام کرنا شروع کیا فلم انڈسٹری میں ہی آئی ول ناٹ سے فلم انڈسٹری پاکستان میں ڈرامہ انڈسٹری ظاہر زیادہ ہے تو بائی ڈرامہ انڈسٹری میں کام کرنا شروع کیا اور میں نے ہم ٹی وی کے ساتھ کام کیا میں نے صنف آن ایک بڑا زبردست مشہور ڈرامہ ایئر وائی پروڈکشن میں میں نے اس میں کام کیا اس کی پروڈکشن ٹیم میں کام کیا اور ساتھ میں نے اپنا ایم فل اسٹارٹ کیا ان فلم ٹی وی اینڈ ڈیجیٹل میڈیا ابھی وہ میرا پورا مکمل نہیں ہوا تھا خالی کورس وقت ہی ہوا تھا تو مجھے باہر سے اسکالرشپ کی آفر آئی اور میں یو کے چلا گیا اپنا ایم اے کرنے کے لیے اور میں نے باہر جا کے اپنا ایم اے مکمل کیا ڈاکیومنٹری پروڈکشن میں ڈاکیومنٹری پروڈکشن کرنے کے بعد کچھ عرصہ میں نے وہاں کام کیا ڈاکیومنٹری فلم میکنگ میں کیونکہ میرا جو انٹرسٹ تھا وہ ڈاکیومنٹری میں زیادہ تھا ایز کمپیئر ٹو فلم میکنگ اپنا سال ڈیڑھ سال لگانے کے بعد پڑھائی مکمل کرنے کے بعد میں پاکستان واپس آیا اور میں نے جو یہاں کا ایم فل اپنا آدھا کورس ورک چھوڑ کے گیا تھا میں نے یہاں پہ اگر اپنا تھیسس سبمٹ کروایا میری جو کوالیفیکیشن ہے اس حساب سے میں ڈبل ایم ایس ہوں اور پھر مجھے یو سی پی میں نے جوائن کیا ایز این لیکچرار ریسنٹلی میں نے یو سی پی جوائن کیا ایز این لیکچرار اور بالکل میری جو فیکلٹی ہے دیٹ از فیکلٹی آف میڈیا اینڈ میس کمیونیکیشن بٹ جیسے آپ کو پتہ ہی ہوگا کہ ہمارے فیکلٹی آف میڈیا اینڈ میس کمیونیکیشن کے اندر سب ڈپارٹمنٹ بھی ہے تو جو ڈپارٹمنٹ ہے میرا وہ ہے ایف ٹی ڈی فلم ٹی وی اینڈ ڈیجیٹل میڈیا ڈپارٹمنٹ میں لیکچرار یہاں پہ آپ کے سامنے بیٹھا ہوں
4: بہت خوب سر بہت خوب اور جس طرح آپ نے اپنے تعارف میں یو سی پی کے حوالے سے کچھ بتایا اس سے بھی ریلیٹڈ مزے کے سوالات ہیں جو ہم آپ سے کرنے والے ہیں لیکن اس سے پہلے یونیورسٹی آف سینٹرل پنجاب میں فلم کے کچھ سبجیکٹس ہیں وہ پڑھائے جاتے ہیں اور وہ کون کون سے سبجیکٹس ہیں اس کو آپ کس طرح دیکھتے ہیں اور ہمیں فائدہ جو ہے وہ پہنچتا ہے
5: بالکل اس طرح ہے کہ یو سی پی ہمیشہ سے فلم پہ تو اس نے ہمیشہ سے فوکس کیا ہوا ہے جب میں یہاں پہ ایز اے اسٹوڈنٹ تھا تب یہاں پہ ایف ٹی ڈی ڈپارٹمنٹ نہیں تھا لیکن اسپیشلائزیشن تب بھی فلم میں ہوا کرتی تھی تو ایک تو پہلے ہی سیمسٹر میں اب میں آپ کی بات کروں گا اب پہلے ہی سیمسٹر میں جو نئے ہمارے اسٹوڈنٹس آتے ہیں ان کو انٹروڈکشن ٹو فلم ٹی وی اینڈ تھیٹر پڑھا دیا جاتا ہے تاکہ ان کو بتا دیا جائے کہ اب فلم ٹی وی اور تھیٹر بھی کسی حد تک وہ چیز ہے کہ جہاں آپ مارکیٹ میں جائیں گے تو اس کا سکل ہونا بھی آپ کے پاس بڑا ضروری ہے بیکاز ایک زمانے میں جیسے ہم بات کیا کرتے تھے بھائی جس کے پاس کمپیوٹر کا سکل ہے نا وہ ہر فیلڈ میں جا سکتا ہے آج جس کے پاس فلم کیا ہے فلم سے مراد ہے جو کیمرہ فریمنگ کر سکے ساؤنڈ کو دیکھ سکے لائٹ دیکھ سکتے ہر چیز کی ٹیکنیکل جس کے پاس نالج ہو وہ مارکیٹ میں کہیں بھی جا سکتا ہے بیکاز آج کل ہر انڈسٹری میں سوشل میڈیا کا دور ہے اور ہر کسی کو اپنی مارکیٹنگ برانڈنگ کروانے کے لیے ایک फिल्म मेकर या कंटेंट क्रिएटर की जरूरत है, तो वही अच्छा कंटेंट क्रिएटर है जिसको फिल्म के बारे में पता है, जिसको उसमें तो यूसीपी की जैसे आपने मेरे सवाल किया, तो यूसीपी इंट्रोडक्शन टू फिल्म तो हमेशा से पढ़ा रहा है। अब जब से एफटीडी डिपार्टमेंट आया और एफटीडी के अलावा भी जब हम स्पेशलाइजेशन में जाते हैं फिल्म के, तो ऐसे बहुत से सब्जेक्ट्स हैं जो सिर्फ फिल्म से रिलेटेड हैं, जिसमें से जैसे तीन सब्जेक्ट मैं पढ़ा रहा हूँ इस टाइम पे। एक सब्जेक्ट है डायरेक्शन फॉर फिल्म एंड टीवी, जिसमें हम तैयार करते हैं स्टूडेंट को कि आपने डायरेक्टर का रोल कैसे निभाना है। दूसरा सब्जेक्ट जो मैं पढ़ा रहा हूँ वो है फिल्म थ्योरी एंड क्रिटिसिज्म, के फिल्म के अंदर भी थ्योरीज हैं, लॉज हैं, सो हमने वो लॉ को फॉलो करते हुए, वो थ्योरी को फॉलो करते हुए हमने अपने स्टूडेंट को तैयार करना है कि किस तरीके से, किस खूबसूरत अंदाज से आप अपनी फिल्म को पर्दे पे लेकर आ सकते हैं, बड़े पर्दे पे या छोटे पर्दे पे आप लेकर आ सकते हैं, लेकिन ये तब पॉसिबल है जब आपके पास थ्योरीज की नॉलेज होगी। सो ये तो दो सब्जेक्ट हैं, उसके अलावा हमारे बहुत सब्जेक्ट्स हैं जो हमारे मेरे बाकी कुलीग्स यहाँ पे पढ़ा रहे हैं, उसमें जेंडर से रिलेटेड सब्जेक्ट्स हैं फिल्म के, उसमें फाइनल प्रोजेक्ट है, हम फाइनल प्रोजेक्ट जिस तरह करवा रहे होते हैं। सो फिल्म के हवाले से आई थिंक सो यूसीपी जो है वेल इक्विप्ड है फैकल्टी वाइज भी और सब्जेक्ट वाइज भी।
4: बहुत खूब, और हमने भी फिल्म पढ़ी जब मैं पहले सेमेस्टर में हम आए, हमें बहुत बेहतरीन अंदाज से पढ़ाएगी और वाकई बड़ा मजेदार सब्जेक्ट होता है। अगर आप नीयत से पढ़े, शौक से पढ़े, तो फिल्म वो आपको एंजॉय करवा के फिर आपको पढ़ाया जाता है। और यूसीपी में इस चीज को जो है वो बतौर स्टूडेंट मैंने भी इस चीज को अंदाजा लगाया, और क्योंकि हमने जब पढ़ा तो बहुत मजेदार सब्जेक्ट्स थे। तो सर, फैसिलिटीज वगैरह में यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब जो है फिल्म के हवाले से वो कहाँ तक है?
5: जी मैं, मुझे कहने में कोई वो नहीं है कि यूसीपी के बाद जो फैसिलिटीज हैं फिल्म के हवाले से, मेरा नहीं ख्याल कोई भी ऐसी यूनिवर्सिटी लाहौर में मैं कह सकता हूँ, क्योंकि मैं यूनिवर्सिटी जाता भी हूँ, मैं विजिट भी करता हूँ, मेरे अपने दोस्त पढ़ाते भी हैं वहाँ पे, कोई ऐसी यूनिवर्सिटी नहीं है जहाँ पे एक ही डिपार्टमेंट के पास सारी फैसिलिटीज मौजूद हों जो फिल्म से रिलेटेड है। हमारे पास टॉप नॉच, एक स्टेट ऑफ द आर्ट आई वुड से प्रोडक्शन हाउस मौजूद है, जो जर्नलिज्म के लिए तो है ही है बट फिल्म मेकिंग के हिसाब से भी बेहतरीन आपके पास है। आपके पास ग्रीन स्क्रीन, जिसको आप क्रोमा कटिंग कहा जाता है, जिसको आपके पास वो मौजूद है, आप वहां करके अपनी डॉक्यूमेंट्री या फिल्म मेकिंग के हिसाब से आप काम कर सकते हैं। हमारे पास इक्विपमेंट मौजूद है, हमारे पास वो एक्सपर्ट्स मौजूद है, फैकल्टी के अलावा मैं बात कर रहा हूँ, हमारे पास वो एक्सपर्ट्स मौजूद है जो टेक्निकल लोग हैं, जो आपको कैमरा, लाइटिंग और वो चीजें स्टूडियो के हवाले से समझा सकते हैं फैकल्टी से हटके। देन वी हैव अ स्टेट ऑफ द आर्ट एडिटिंग लैब, जिसको पोस्ट प्रोडक्शन लैब हम कहते हैं। हमारे पास मैक भी है उसके अंदर, हमारे पास विंडो सिस्टम्स भी मौजूद हैं। सो जो प्रोसेस है जिसके अंदर हम जो फिल्म की बात करते हैं, तो प्री प्रोडक्शन में आपके पास स्टेट ऑफ द आर्ट चीजें वाला के साथ साथ प्री प्रोडक्शन में आपके पास बेहतरीन फैकल्टी है जो आपको प्री प्रोडक्शन में मदद करती है। प्रोडक्शन के लिए आपके पास स्टेट ऑफ द आर्ट आपके प्रोडक्शन हाउसेज है, आपके पास इक्विपमेंट्स है, एंड देन इन द एंड आपके पास एक एडिटिंग लैब है। सो आपको कहीं और जाने की जरूरत ही नहीं है, आप यूसीपी में ही फिल्म बना सकते हैं, यूसीपी की फैसिलिटीज को इस्तेमाल करते हुए बना सकते हैं।
4: काफी बच्चे स्टूडेंट्स हैं यूसीपी के, वो यहीं पे प्रोडक्शन भी यहीं पे सारा सेट लगा के, काफी बच्चे
5: बिल्कुल ऐसे ही। और यूसीपी जो स्पेशली यूसीपी से ज्यादा मैं कहूंगा, जो हमारा डिपार्टमेंट है फैकल्टी ऑफ मीडिया एंड मैस कम्युनिकेशन, वो बहुत सपोर्ट करता है। हमारे जो डीन है, ही इंकरेज बेसिकली, अगर आप उनके साथ जाके अपने आइडिया शेयर करें तो वो आपको इनकरेज करते हैं। इसी तरह हमारे, मैं सर कामरान का नाम लेना चाहूँगा, सर कामरान बहुत इंकरेज करते हैं स्टूडेंट्स को कि भाई इफ़ यू वॉन्ट टू डू सम एक्सपेरिमेंट, आप एक्सपेरिमेंट करो और लेकर आओ, और हम आपको फैसिलिटेट करेंगे, हम कैसे कर सकते हैं। और वो इसीलिए पॉसिबल है कि यूसीपी ने हमें ये फैसिलिटीज दी हुई हैं। हम जिस रेडियो स्टेशन में बैठे हुए हैं यहाँ पे, जब आप डॉक्यूमेंट्री कोई स्टूडेंट यहाँ बनाता है यूसीपी में अपने प्रोजेक्ट के लिए, तो मेरा ख्याल से उसको किसी नरेशन रूम की या किसी वॉइस ओवर रूम की जरूरत ही नहीं होती, बिकॉज वो रेडियो जिसमें हम बैठ के बात करें, यहाँ पे आके वो अपनी डॉक्यूमेंट्री के लिए वॉइस ओवर नरेशन रिकॉर्ड कर लेता है, जो यूसीपी ने फैसिलिटी दी हुई है। अगर आप बाहर जाके रिकॉर्ड करें तो आपकी स्टूडेंट की कॉस्ट कहीं से कहीं चली जाएगी। ये जो फैसिलिटीज हैं, ये बड़ी इंपॉर्टेंट फैसिलिटीज हैं जो एक फिल्म स्टूडेंट को या एक मीडिया स्टूडेंट को लाजिम है देना। अगर आप ये फैसिलिटीज नहीं दे रहे तो आप टेक्निकली फिल्म सही तरीके से नहीं पढ़ा पाएंगे।
4: और दूसरा, ये बात भी आपकी मुझे बड़ी यानी कि मोटिवेट भी किया कि जितना मर्जी आप स्टूडेंट को टैलेंटेड ले, लेकिन उनको निखारने के लिए, उनको बनाने के लिए बेहतरीन फैकल्टी की, बेहतरीन असातज़ा कराम की जरूरत होती है, और वो भी बहुत प्रोफेशनल असातज़ा कराम है जो हमें पढ़ाते हैं। और वो जितना मर्जी बोर सब्जेक्ट हो, लेकिन जब टीचर हमें पढ़ाते हैं तो दिल तो हमारा जो है वो ऑटोमेटिकली लगना शुरू हो जाता है फील्ड्स के साथ, और जिस तरह वो प्रैक्टिकल एग्जाम्पल्स के साथ जो हमें पढ़ाया जाता है, तो मैं इस चीज़ से बड़ा यानी कि अच्छा लगता है। क्योंकि मैं काफ़ी यूनिवर्सिटीज में देखें, हम भी अगर देखें, तो इस तरह पढ़ाया जाता है जिस तरह यहाँ पे पढ़ाया जाता है। और इस बात की जो मोहतरफ है वो बाकी लोग भी हैं, खाली मैं ये नहीं कि मैं बात कर रहा हूँ, आप बाहर से पूछ सकते हैं जो फैसिलिटीज जिस तरह फिल्म के अंदर खासतौर पे दी जाती हैं, और वो हर एक बंदे का जो डायरेक्शन का एक उसकी फर्स्ट क्लास होती है, वो उसे यहीं से मिल जाती है, वो बन के फिर मार्केट में जाता है, और ये चीज बड़ी बेहतरीन है। और यहाँ पे वक्त हुआ है छोटे से म्यूजिकल ब्रेक का, सुनते रहिए FM 92.6 UCP की दुनिया।